रिम जिम बादल बरसे रामा हो, गुन गुन गुन गुन भंवरे झूमे, झर झर झर झर झरने झूमे, झम झम पायल पायल